0: आकाशवाणी के 90 गौरवशाली वर्ष अटूट विश्वास अनवरत साथ।
1: वर्ल्ड हाइपरटेंशन डे का थीम योंग नीतो कंट्रोलिंग हाइपरटेंशन टुगेदर का WHO द इले को ये दा वो थो तन रे वे वो कमन वो सुमार लद तो वो MBP ko wadakta hado kamo ev point ar pra billion ngut ki bru ro ka prathai te chem gile kamwa ar nagali banta to hakari waduna yo ila em hagan ki kujun kamwa chem gi so phau ru person gi bru ki wa mbp ro ka prathai tip ki wato wa em gi ka gan gi kujut bp chem gi wato duna stin rta le to gi wa yo sumar wei wa yo diagnose ki ya ini kujut bp kam ev na isan ngot ki pro em gi gi kujut bp to ki wa ye u control la ne sumar wo ya da ka jing mut to ki wa em ka jing ma le wo yo bon ja ki complication mo gi te gi hadin ha bon na ka kujut bp ye ka kuta mo chi ki kidney chi ki heart problem ki tu gi ni nei dau yong ni kujut bp la dam ye gi bro sundong ko wa kan thup le ka heart attack ka stroke nei te gi irregular heart beats wo ik ta ga le ye gi kidney iwa boni ni thau hosnem arajar khatsan kam chipawa gi bru heiwa thau sorwe gi to ku gi bp gi